0: قربانی کا تہوار عید الاضحیٰ پورے دیش میں دھارمک اتساہ کے ساتھ منایا جا رہا ہے. اسے بقرعید بھی کہا جاتا ہے. راشٹرپتی دروپدی مرمو، اپ راشٹرپتی سی پی رادھا کرشنن اور پردھان منتری نریندر مودی نے عید الاضحیٰ پر دیش واسیوں کو بدھائی دی ہے. مدھیہ پردیش کی راجدھانی بھوپال میں تاج المسجد میں نمازیوں نے دیش میں شانتی، سمرستا اور نیائے کے لیے پرارتھنا کی.
1: مدھیہ پردیش کے تمام شہروں میں آج عید الاضحیٰ یعنی بقرعید کا تہوار خوشی اور امن کے ساتھ منایا جا رہا ہے. صبح سے ہی مسجدوں اور عید گاہوں میں لوگوں کی بھاری بھیڑ دیکھی گئی. راجدھانی بھوپال کی اتہاسک تاج المسجد میں ہزاروں لوگوں نے نماز ادا کی. اندور سے ایک خوبصورت تصویر بھی سامنے آئی. یہاں 50 سال پرانی پرمپرا کے مطابق ایک ہندو پریوار نے شہر قاضی کو پھولوں کا ہار پہنا کر بگھی میں عیدگاہ تک پہنچایا. دوسری طرف مدھیہ پردیش وقف بورڈ نے کہا ہے کہ قربانی کیول طے جگہوں پر ہی کی جائے. ابھینو گوئل، آکاشوانی بھوپال.
0: پشچم بنگال سے ہمارے سنواددتا کی ایک رپورٹ.
2: عید الاضحیٰ بلیدان کا پرو آج دیش کے ہر ایک جگہ کے ساتھ پشچم بنگال میں بھی یہ خوشی کے ساتھ منایا جا رہا ہے. کولکاتہ میں عید کی نماز پارمپرک ریڈ روڈ کے بجائے بریگیڈ پیریڈ گراؤنڈ میں ادا کی گئی. ایتیہاسک ناخودا مسجد میں نماز 2 شطروں میں آیوجت کی گئی تاکہ سڑکوں پر بھیڑ نہ ہو. راجیہ سرکار نے شانتی اور انوشاسن بنائے رکھنے کے لیے کولکاتہ ہائی کورٹ کے پرانے نردیش کی سختی سے لاگو کیا ہے. آکاشوانی سماچار کے لیے کولکاتہ سے
0: نہار. شری لنکا سے ہمارے سنواددتا نے بتایا ہے کہ عید الاضحیٰ کا تہوار وہاں ہرش الاس کے ساتھ منایا جا رہا ہے.
3: آج شری لنکا میں عید الاضحیٰ یعنی بقرعید شردھا اور اتساہ کے ساتھ منائی جا رہی ہے. صبح مسجدوں اور عید گاہوں میں وشیش نماز ادا کی گئی جہاں لوگوں نے امن، بھائی چارے اور قربانی کے سندیش کو یاد کیا. پریواروں اور سمودایوں نے مل کر تیوہار منایا تتھا ضرورت مندوں میں بھوجن اور سہایتا وترت کی. شری لنکا کے راشٹرپتی انورا کماردسنائیکا نے بھی سبھی کو عید کی شبھ کامنائیں دیتے ہوئے دیش میں ایکتا اور سد بھاؤ بنائے رکھنے کا سندیش دیا. احمد معین فاروقی، آکاشوانی سماچار، کولمبو.
0: कृषि और किसान कल्याण मंत्री शिवराज सिंह चौहान ने कहा है कि भारत के मेहनती किसानों के अथक प्रयासों के कारण देश में पर्याप्त खाद्य भंडार मौजूद है. नई दिल्ली में खरीफ अभियान 2026 के लिए राष्ट्रीय कृषि सम्मेलन के उद्घाटन समारोह को संबोधित करते हुए श्री चौहान ने कहा कि इस वर्ष देश में अनुमानित खाद्यान्न उत्पादन 376 करोड़ टन से अधिक है जो पिछले वर्ष की तुलना में 5.3% अधिक है. दो दिन के सम्मेलन का उद्देश्य आगामी खरीफ ऋतु के लिए रणनीतियों पर विचार विमर्श करना है. तृणमूल कांग्रेस सांसद काकोली घोष दस्तीदार ने लोकसभा अध्यक्ष ओम बिरला को पत्र लिखकर अपनी ही पार्टी के सांसद कल्याण बैनर्जी के खिलाफ शिकायत दर्ज कराई है और उन पर अपमानजनक तथा महिला विरोधी व्यवहार का आरोप लगाया है. बारासात निर्वाचन क्षेत्र से सांसद काकोली ने आरोप लगाया कि कल्याण बैनर्जी ने लोकसभा के अंदर बार बार उनका मौखिक उत्पीड़न किया. काकोली का मानना है कि कल्याण को इस मामले में दंडित किया जाना चाहिए. मेघालय मंत्रिमंडल ने फिटनेस प्रमाण पत्रों के नवीनीकरण न कराने पर लगने वाले जुर्माने में 90% की छूट देने वाली एकमुश्त निपटान योजना को मंजूरी दे दी है. मंत्रिमंडल ने इस एकमुश्त निपटान योजना के तहत मोटर वाहन कर और यात्री तथा माल कर से संबंधित जुर्माने में 80% की अतिरिक्त छूट को भी मंजूरी दी. प्रधानमंत्री नरेंद्र मोदी ने आज वीर सावरकर को उनकी जयंती पर नमन किया है. श्री मोदी ने सोशल मीडिया पोस्ट में कहा कि वीर सावरकर का साहस और देशभक्ति लोगों को सदा प्रेरित करते रहेंगे. उन्होंने कहा कि सामाजिक सुधारों पर वीर सावरकर का अत्यधिक जोर था और इस दिशा में उनका ज्ञान उल्लेखनीय है. प्रधानमंत्री नरेंद्र मोदी ने आंध्र प्रदेश के पूर्व मुख्यमंत्री और लोकप्रिय फिल्म अभिनेता एनटी रामाराव को उनकी जयंती पर श्रद्धांजलि अर्पित की है. श्री मोदी ने सोशल मीडिया पोस्ट में कहा कि एनटी रामाराव जन कल्याण और शासन के प्रति अपनी वचनबद्धता के लिए याद किए जाते हैं. सिंगापुर ओपन बैडमिंटन टूर्नामेंट में आज भारत का प्रदर्शन शानदार रहा. लक्ष्य सेन पीवी सिंधु, पुरुष डबल्स की जोड़ी चिराग शेट्टी तथा सात्विक साईराज रंकी रेड्डी और मिक्स डबल्स की जोड़ी ध्रुव कपिला तथा तनिषा क्रास्टो सभी क्वार्टर फाइनल में पहुंच गए हैं. महिला सिंगल्स के राउंड ऑफ 16 में सिंधु ने जापान के रिको गुंजी को सीधे गेम में 21-9, 21-12 से हराया. इस जीत के साथ सिंधु क्वार्टर फाइनल में पहुंच गई जहां उनका मुकाबला दक्षिण कोरिया की एन से यंग से होगा. मौसम विभाग ने पूर्वी मध्य